0: تن تے پایا کپڑا جو بھی پاڑ پاڑ کے لاؤنا اوے منا نا کر منیا ایک دن پینا ہی پچھتاؤنا
1: जे बिजनेस दा करना चाहुंदे हो प्रचार तां रंगला पंजाब रेडियो ते IPTV ते प्रमोशन ले आज ही कॉल लाओ सरकार 416-716-7094 मंडे टू फ्राइडे 11 AM to 12 PM एंड 6 PM to 10 PM तुसी 24/7 IPTV ते भी अपने बिजनेस दी प्रमोशन करा सकते हो आज ही कॉल करो 416-716-7094